0: शुक्रिया, आपने रेडियो अमन FM 88.4 बटग्राम ट्यून किया।
1: रेडियो अमन जज्बा है मोहब्बतें समेटने का, मालूमात की एक नई दुनिया बनाने का, ये जज्बा है आपकी आवाज बनने का, जज्बा है आपको बाखबर रखने का, एक अज्म अपनों को पास लाने का, बिछड़ों को फिर से मिलाने का, एक जज्बा आपको खुश रखने का, आपके चेहरों पर मुस्कुराहटें लाने का, चारिया चार खुश रहने का जज्बा।
2: ग्रानो औरिदुन को तसो आवाज अवरेद रेडियो अमन 88.4 बट ग्राम मुंग सरी उसे
3: د ضلع بټګرام د خلکو په بار بار غوښتنه باندې د نیو جرمن هومیوپاتیک سنټر میدان مشر ډاکټر پروفیسر هومیوپاتیک جناب ډاکټر اکبر قریشی صاحب دا فیصله کړې ده چې دوی به د 15 ورځو په ځای په بټګرام کې 40 ورځې OPD کوي، یعنی

0: आओ जी बिल्कुल पूरा फैमिली शॉपिंग दपारा सिर्फ योनू अल सैद क्लॉथ हाउस एंड गारमेंट सेंटर बटाग्राम तासु दखोखी दुकान
1: लो पता याद साते अल सैद क्लॉथ हाउस एंड गारमेंट सेंटर बटाग्राम नीस पीएसओ पम अल फकीर शॉपिंग प्लाजा बटाग्राम
0: और पता दर नकल थीगी नो सैद खालिद शाह और परवेश शाह सरा पदे नंबर और राबिता कोलिशे 0351336640 बल नंबर दे 0391-21-162 अल सैद क्लॉथ हाउस एंड गारमेंट सेंटर द खुशालीन
2: हलका दिलबरा दावली दास गडवट प्रोत ये और साग दर नसीले ओड़े दे
3: अंकल जी लकार चौकम नो बेदमशम पपाटो आउटिसम में दर्द दुनिशी दापू पर सर्च लग नाश्ता हुकम नुस्तर के राबंदे तोरी तूरी कीगी
2: दिलबरा नुतमाता नवाए ददे मसाले खो देर आसान हल दे
3: अंकल जी हगस
2: हम उस वर्षा और द बटाग्राम हर ख मेडिकल स्टोर और जनरल स्टोर की द ताकत पावर एक्स एनर्जी टानिक मिलावेगी पावर एक्स एनर्जी टानिक खो ख्याल कवा सोक दर लबदल शरबत दर निकली और इख्तियार दहागे पहचान और नखदादा
4: पावर एक्स एनर्जी टॉनिक चरिस्ता सु वजूद कमजोरी भी हर वक्त बेदमाए पमख मुँह तिर सरी भी या दस्तर गुजलान दे तोरे हल्की भी दकीनास्तो नपस उदरे दो सरा स्तर के तोरे तोरे के दलु लपारा इस्तेमाल करे पावर एक्स एनर्जी टॉनिक स्पेशल दहाग माशुमान दपारा हम फायदा मंदे कुंची वधन कई जल जल की गंदे चिप्सुना और चूरन ये खोली याद साथ पावर एक्स एनर्जी टॉनिक मेन डिस्ट्रीब्यूटर मोहसिन शाह ट्रेडर्स जेल मोल बटाग्राम दराबितेश मेरदा 0311-158-7745 बल नंबर दे 0311-84-33-878
5: خودے مبیخ پدی چے وباسا
3: سچل دی ہلکا بیا دے سچے جوڑی گنی دی روزانہ ستا مسئلے وی
5: مسئلے بنی وی چپ بے خوندو چے رالا وخ کی پاخ کلن
3: نمنگ سوکو سو تا سن دا بازار نہ چے را اڑم
5: دا خ چے بداس دی وینو زنس کم نوری دا چے
3: نو سبس کے ہلی سدی
6: یہ ہے تمر چائے کا پاکستان
7: دا چل کپ سما دے او کپ غر دے او ہلی کمر دے کمر چائے دا پاکستان نمبر ون چائے رنگ بے مثالا خوند لا جوابا کمر چائے دا پاکستان مشہور چائے دا کمچ دا پنجاب سندھ بلوچستان خیبر پختونخوا آزاد کشمیر او گلگت بلدستان پا ہر کور او پا ہر ہوٹل کے استعمالی گی
5: نی منی دوست وزل ورتما ہم دا کمر چائے ویلی دی ہو پلالا بای منی سو دے لال شی او دا بازار نبای دا کمر چائے پزے نور بے خوند چیرا پا مخل کری وی
3: دازل با کمر چه راوڑم خدا برا تا چرتا ملاوشی
7: دا بتا تا پا بٹاگرام کزباندا میرا بانڈیگو چترپلین تاکوٹ کرگ او بنا بازارون علاوہ دا بٹاگرام او علائی پا ہر غٹ او وڑو کی جنرل سٹور کی ملاوی گی پا بٹاگرام کی دا پی ایس او پمپ سرنیز دی دا سلیم این برادرز دکان نهم اخستلے شئی دا کمر چه پاڑا نور معلومات پا دی نمبرو تر لاسکولے شئی 0320-900-920 بل نمبر دے 0314-92-490-83
8: جہاں میٹھی بولیاں بولی جائیں
6: وہیں بنتا ہے قمر چائے کا خوبصورت پاکستان قمر چائے
9: ریڈیو امن نیٹ ورک
10: پیغام امن ہے
11: پیار کی ایک دنیا لے کر
12: محبت سمیٹ کر
13: آپ کی زندگی میں
12: تو سنتے رہیے ریڈیو امن 88.4 نیٹ ورک
13: ریڈیو امن نیٹ ورک
3: بٹاگرام حلقو دپارا دو خوشحالی زیرے اس تاسولا بل جائے دتلو ضرورت نشتا ستاسو پا اخپل ہار بٹاگرام کے دیر معیاری او دز

0: ये भंग मन सिर दिया हरी पूत मंगा जोड़ा मर्जिया सेल करा तो खेर करा डोला है भंग मन सिर दिया हरिपुर तुम मंगा जोड़ा ये जोड़ चलिए दे पाई रखसा जोड़ चलिए दे पाई रखसा आप जलीलो सा तेरा इज्जत बनाई रखसा है ये भंग मन सेर दिया हरिपुर तुम मंगा जोड़ा
1: देर
0: कोटे दे कट माया कोटे दे कट माया मैं गुडिया कागज दावे सार दूर सद माया है भंग मन शेर दिया हरिपुर तुम मंगा जोड़ा
1: दे
0: कोटे उते पुल सुख दे कोटे उते पुल सुख दे मैं अंदर बीमार पैया ये बार जिंदड़ी दे मुल चुक दे है ये भंग मन सिर दिया हरिपुर तुम मंगा जोड़ा आकूत छुपा लेंगी आकूत छुपा लेंगी आजा मेरा परदेसी तू ना या तुम्हें मर जाऊंगी है ये भंग मन शेर दिया हरिपुर तुम मंगा जोड़ा
1: चल समेगी वो जो चरम पलू सी पूरी ऐसी तमाचे दाव स्तर की चाहते दी हाँ
0: मेरा निजाम खुदाई दे ताल दिया उमर राखी
1: जी
0: وعلیکم
1: السلام ڈیرا مننا خوشحال ہو سے مننا مننا مننا مامو مامو جی باگو لے ماں مینا مالو گڈ نائٹ لاڑا ماں حال زماں پتو بو تھو بھی پروگرام وڑ گیا آئی ایم نفیسہ خان دورانی ڈیرا مانا نا مامو زما آسمان نادیا سارا علیش پاسنا بشرا گل رنگا اجوان دلیب مائرا مسکان زارا سونیا ماریا سیما حسینہ مانو انسا اوز مہان منا ہل گل نفیسا تو لخویند سلام اکسائے ماں